0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभाका सांसदले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने विदा हटाउन माग गर्नुभयो। त्यस्तै सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिएको छ। श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।
1: मनसून शुरू हुन लागेसँगै सम्भावित विपदजन्य घटनाको पूर्व तयारी, खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्य पलाञ्चोकमा मनसूनजन्य विपद सम्बन्धी संयुक्त अभ्यास गरिएको छ। विपद व्यवस्थापन समिति, नेपाली सेनाको श्रीमेहरगढ़ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गढ़ हेकुवा, पनौती नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे पलाञ्चोकको संयुक्त आयोजनामा बिहिबार पनौती नगरपालिका 5 खोपासीमा हातीमालो 2083 नामक संयुक्त विपद अभ्यास सञ्चालन गरिएको हो।
2: कानूनले तोकेको सिफारिश र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मधेस प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ। मधेसका 8 जिल्लाका 136 पालिका छन्।
1: बागमती प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालको विवरण पेश गर्न निर्देशन दिएको छ। समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र माथतका निकायबाट आर्थिक वर्ष 2082-83 नयाँ निजी अस्पताललाई दिएको संचालन अनुमति र नवीकरण गरिएका अस्पतालको विस्तृत विवरण 7 दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको छ। प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो।
2: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानको आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार हुने निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम ब्लोन लामा र वर्तमान महासचिव बलराम खतिवड़ा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
1: पोखरा महानगरपालिकाले पोखरा बस पार्कको निर्माणका लागि नयाँ प्रस्तावित नक्सा सार्वजनिक गरेको छ। बस पार्क क्षेत्रमा रहेका अतिक्रमित संरचना भत्काएसँगै नयाँ बन्ने बस पार्क आधुनिक र सुविधा सम्पन्न हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। आचार्यका अनुसार प्रस्तावित बस पार्कको लागत 2 अर्ब रूपियाँ रहनेछ।
2: बाँदर र जंगली बदेलको सम्पूर्ण बदलले सम्पूर्ण खेतबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रमा किसानहरू यति बेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन्।
1: रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दीवास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उहाँहरूलाई सरकारवाला निकाय बर्दीवास चौधका वडा अध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउण्डेशनको रोहबरमा बुधबार सीमावर्ती पिट्ठा मोड़ चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदीप यादवले बताउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने प्रदेशसभा सदस्यहरूले बताएका छन्। प्रदेशसभामा बिहिबार पनि नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट ल्याउनुपर्नेमा जोड़ दिइएको हो।
1: मधेश प्रदेश सभाको बिहिबारको बैठकले मधेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसमितिले पारित गरेको छ। प्रदेश सभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषयवस्तुलाई मधेश प्रदेश सरकारले समावेश गर्ने भनी मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिबद्धता जनाएपछि सर्वसमितिले पारित भएको हो।
3: अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमान्स फल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए त अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर, बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा समेत सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा 3 भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार बोस्निया र हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। विश्वको सबभन्दा ठूलो फुटबल मंचमा क्यानाडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो।
1: अब विचार तथा विश्लेषण। संविधान संशोधन बहस पत्रका आधारभूत सरकार शीर्षकमा कान्तिपुर दैनिकमा जेबी विश्वकर्माको विचार छापिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार 1/16 प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनको बहस पत्र निर्माण सम्बन्धी कार्यदल गठन गर्यो। कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ। तथापि प्रश्न उठेका छन्, संविधान संशोधन बहस पत्रको आवश्यकता र औचित्य के हो? संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बहस पत्रमा समेटिन जरूरी छ। संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षा सहित बलियो र सशक्त संघीयतालाई प्रवर्धन गर्ने सवाल बहस पत्रको अनिवार्य विषय बन्नुपर्छ।
2: शैक्षिक परामर्शमा व्यतिथि शीर्षकमा इन्जिनियर महेश भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। प्रतिस्पर्धी परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रको चुहावटले निम्त्याएको कोलाहल, प्रतिस्पर्धी परीक्षा तयारीका नाममा खुलेका कोचिङ सेन्टरको अवांछित प्रतिस्पर्धाले खान सरबाट फैजल खानको नामले चिनिन पुगेको बिहारको घटना, सिटी भिटीको नियमित क्रियाकलापमा नाटकीय बिचौलियाको प्रवेश भनिएको गण्डकी खोज जस्ता घटना केही प्रतिनिधि घटना मात्र हुन्।
1: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हॉस्पिटल विराट चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्रे ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 021-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार म प्रवीण बेडवाल बर्दियाबाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एन्ड राइज र ई सेवाको एप डाउनलोड गर्नुहोला र साथै एसएमएसबाट पनि भोट गर्न सक्नुहुनेछ बाँकीको डिटेल टिभीको स्क्रिनमा देखाएको छ थ्याङ्क यू सो मच प्लिज भोट फर मी
1: फुड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की

नमस्कार, एम्स टेलिभिजन को एम्स बुलेटिन मा तपाईलाई स्वागत गर्छु। म मुनाल शिशिर कोइराला। विश्वभर कोरोना को सन्त्रास फैलिरहेको छ। कोरोना को सन्त्रास काठमाडौँ उपत्यकामा पनि देखिएको छ। काठमाडौँको जनजीवन प्रभावित भएको छ। हिजो सहकर्मी क्यामेरामैन वरुण जङ लिम्बूसँग काठमाडौँ घुम्दा भेटिएका केही दृश्यहरू प्रस्तुत गर्छु अबको क्रममा।

0: वाह, मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: आज पहिलो प्रस्तुति सहित आउँदैछन् उनी जसको स्वरमा बसेका छन् नेपथ्यदेखि नारायण गोपाल। उनी हुन् प्रवीण गेडवाल।

0: Praveen, that was respect performance.
1: नमस्कार म प्रवीण देवल बर्दियाबाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एन्ड राइज र इसिओको एपबाट मलाई भोट गर्न सक्नुहुन्छ र साथै मोबाइल ब्याङ्कबाट पनि मलाई भोट गर्न सक्नुहुन्छ र बाँकीको डिटेल्सहरू टिभीको स्क्रिनमा देखाएको छ. थ्याङ्क यू सो मच. प्लिज भोट गर्नुहोस्. थ्याङ्क यू.

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन हो
4: पाथीबारा फूड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ पाथीबारा फूड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भयो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
0: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98421-84444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: फोन नम्बर 01-45-646-66, मोबाइल 98-40-82-69-72। प्रहरी चौकी बिराट चौक 98-5-20-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137। सुकुना हॉस्पिटल बिराट चौक 01-45-746-86, एम्बुलेंस 98-5-20-54-886। रेडियो सुशली द्वारा जनहित में जारी।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखे त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ। सिसी क्यामेरा भरपर्द इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 01-45-7-87 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
4: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरन। अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार, वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुवेश कुमार शाह प्रत्येक दिन, डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार, डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार, डाक्टर अनिस अधिकारी एमबीबीएस 24 घण्टा, डाक्टर शिशुपाल मण्डल एमबीबीएस 24 घण्टा।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्दमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हॉस्पिटल विराट चौक 01-5446-786 एम्बुलेंस 98-5-20-54-886 रेडियो सुशली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: सुसैनी समय सूचक यो जन मनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: को बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: सुकुना प्रवाह सुकुना प्रवाह।
2: नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सुसेली एफएम 106.3 मेगाहर्जबाट कार्यक्रम सुकुना प्रवाह र म तपाईहरूको साथमा छु प्रस्तुता गंगा दियाली। अबको करिब 30 मिनट म तपाईहरूसँग नै रहनेछु। मेरो आवाजलाई तपाईँको रेडियो शिरसम्म पुर्याउन सहयोग गर्नुभएको छ प्राविधिक सर गणेश मिश्रले। कार्यक्रमको बारेमा जानकारी दिनुपर्दा रेडियो सुसेली र सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा रहेको यो कार्यक्रम

0: प्रकट गर्न चाहन्छु। श्रोता, हामीले यस कार्यक्रममा फरक फरक फर्मेटमा कार्यक्रम सञ्चालन गर्दै आएका छौं। आज चाहिँ कार्यक्रमलाई अझ बढी समधुर बनाउने उद्देश्यले साहित्यिक कार्यक्रम ल्याएका छौं। सुकुना बहुमुखी क्याम्पसकै विभिन्न साथीहरू चाहिँ आजको कार्यक्रममा सहभागी हुनुहुनेछ र उहाँहरूले आफूभित्र भएको प्रतिभाहरू हामी माझ पस्कनुहुनेछ र यसरी नै तपाईँहरूलाई भरपूर मनोरञ्जन दिने प्रयास गर्नेछु। आशा छ अन्तिमसम्म सुनेर साथ दिनुहुने नै छ। मौसमको बारेमा जानकारी दिनुपर्दा चाहिँ एकैछिनमा घाम लाग्ने र एकैछिनमा पानी पर्ने मौसम भइरहेको छ। दिनानुदिन गर्मी पनि बढ्दै रहेको छ। हजुरहरूकोतिर कस्तो छ जानकारी पनि गराउँदै गर्नुहोला। कार्यक्रमको नियमित फर्मेट सुकुना गतिविधि सुनौ, त्यस पश्चात पुनः उपस्थित हुने नै छु।
1: नमस्कार, सुकुना हालचाल लिएर म नमुना कटवाल उपस्थित भइसकेकी छु। समाचार शुरू गरौं अहिलेसम्मका मुख्य खबरका शीर्षकबाट। 2083 साल जेठ 28 गते सुकुना बहुमुखी क्याम्पसमा क्याम्पस परिषद बैठक सम्पन्न भएको छ। कर्मचारीका लागि सिप विकास तालिम सम्पन्न भएको छ। सुकुना बहुमुखी क्याम्पसमा शैक्षिक संस्था उद्योग सम्वाद भएको छ। अब समाचार विस्तारमा। सुकुना बहुमुखी क्याम्पस सुन्दरहरेचा मोरङ 1900 परिषद बैठक मिति 2083 साल जेठ 2 गते शनिबार क्याम्पस सभाकक्षमा सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। सहायक क्याम्पस प्रमुख श्री गणेश प्रसाद दाहालले उद्घोषण गर्नुभएको उद्घाटन सत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री ललित बहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो। राष्ट्रगान र शहीद तथा दिगंगत परिषद सदस्य र शिक्षकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कोशी प्रदेशका प्रमुख मानवीय पशुराम खापुङले पानसमा बत्ती बाली कार्यक्रम उद्घाटन गर्नुभयो। क्याम्पस प्रमुख श्री अर्जुनराज अधिकारीले क्याम्पसका समग्र पक्षमाथि प्रकाशन गर्दै क्याम्पसको नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो। क्याम्पस प्रमुखले रू 19,88,03,269 रूपियाँको आयव्यय वितरण प्रस्तुत गर्नुभयो। क्याम्पसले पूर्व विद्यार्थी मध्य प्रतिनिधि सभामा सदस्य मानवीय प्रेमलाल चौधरी, धनकुटा जिल्ला समन्वय समितिका उपप्रमुख श्री सावित्र राई र पाथीभरा डेरी फार्मका सञ्चालक तथा दमक बहुमुखी क्याम्पसका प्राध्यापक श्री सीता पाण्डे, पूर्व शिक्षक मध्यबाट श्री मेदिना प्रसाद बराल र नेपाल सरकारमा सहसचिव एवं भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजन प्रसाद पौडेललाई तामपत्र, माला, खादा, टोपी, सल, दोसला ओढाएर सम्मान गरियो। उद्घाटन सत्रमा दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञ राजगिरी, भोजपुरका प्रमुख जिल्ला अधिकारी श्री राजन पौडेल, धनकुटा जिल्ला समन्वय समितिका उप प्रमुख श्री सावित्रा राई, त्रिभुवन विश्वविद्यालय छेपनीका विराटनगरका प्रमुख प्राध्यापक डाक्टर गोविन्द प्रसाद गुरागाई, प्रदेश सभा सदस्य मानवीय ज्ञानेन्द्र सुवेदी, प्रतिनिधि सभा सदस्य मानवीय प्रेमलाल चौधरीको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख मानवीय पशुराम खापुङले उद्घाटन मन्तव्य राख्नुभयो। प्रमुख अतिथि खापुङले सुकुना बहुमुखी क्याम्पस देशकै एक उत्कृष्ट क्याम्पस रहेको र यस गुणस्तरीय शिक्षा प्रदान गरिएको उल्लेख गर्दै यसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। बन्द सत्रमा सबै प्रतिवेदन र क्याम्पस विधाको तेस्रो संशोधन सर्वसहमतिले पारित गरियो। परिषद सदस्यहरू इन्जिनियर धनप्रसाद श्रेष्ठ, पुनर्वेदन सदस्य भीम प्रसाद मास्केको निधन भएको समवेदना व्यक्त गर्दै प्रस्ताव गरियो। उक्त सभाबाट क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सर्वसम्मत चयन गरियो। मोरङको सुन्दरहरेचा स्थित सुकुना बहुमुखी क्याम्पसद्वारा सामुदायिक क्याम्पसमा प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित 3 दिने सिप विकास तालिम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगले नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजना जेठ 27 गते सञ्चालन भएको तालिममा 7 समुदायिक क्याम्पसहरूमा 23 प्रशासनीय कर्मचारीहरूको सहभागिता रहेको थियो। तालिममा कार्यक्रम व्यवस्थापन, अभिलेख संरक्षण, सूचना प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाह सुधार, कार्यदक्षता अभिवृद्धि तथा सामुदायिक क्याम्पसमा सुशासन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका लागि सहभागीहरूलाई प्राप्त ज्ञान, सिप, अनुभवलाई दैनिक कार्य सम्पादनमा व्यावहारिक रूपमा प्रयोग गर्न आग्रह गरिएको थियो। सुकुना बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्राध्यापक डाक्टर गोविन्द प्रसाद गुरागाईले गरेका थिए। तालिमको समापन समारोहमा पनि डाक्टर गुरागाईले सफलतापूर्वक तालिम पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा क्याम्पस प्रमुख अर्जुन राज अधिकारीले सहभागी तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे। तालिमका इकाइ संयोजक तथा पूर्व क्याम्पस प्रमुख चन्द्रमणि राईले यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै संस्थागत सेवा प्रवाह अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। तालिममा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्कले सामुदायिक क्याम्पसमा सुशासन विषयमा सहजीकरण गरेका थिए। उक्त क्याम्पसका प्रशासन शाखा प्रमुख बसन्ती थापा, आले मगर र प्रशासन सहायक सुदर्शन पोखरेल समेत तालिममा सहभागी भएका थिए। सहभागीहरूले तालिमलाई उपयोगी, व्यावहारिक तथा पेसागत क्षमता विकासमा सहयोगी भएर प्रतिक्रिया दिएका छन्। क्याम्पस प्रशासनले आगामी दिनहरूमा पनि कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम तथा व्यावसायिक विकास सम्बन्धी कार्यक्रमहरू निरन्तरता दिने जनाएको छ। मोरङको सुन्दरहरेचा नगरपालिका 12 स्थित सुकुना बहुमुखी क्याम्पसमा आयोजित दुई दिने शैक्षिक संस्था र उद्योग बीचको सहकार्य सुदृढ तथा लचिलो सहनशक्ति विषयक शैक्षिक उद्योग संवाद कार्यक्रम 2083 साल जेठ 17 र 18 गते सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग नेपाल सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमले शिक्षा र उद्योग बीचको सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता प्रवर्धन तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका विषय केन्द्रित रहेर छलफल गरेका थियो। कार्यक्रमको उद्घाटन केदार प्रसाद गुरागाईले गरेका थिए। उद्घाटन समारोहमा उनको स्थानीय सरकार, शैक्षिक संस्था र उद्योग क्षेत्रबीचको समन्वयनले दिगो विकास तथा दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे। कार्यक्रममा शिक्षा, उद्योग, बैंक, उद्यमशीलता तथा विभिन्न सरकारवाला क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। सहजीकरणका क्रममा डाक्टर अर्जुन कुमार मिश्र, प्राध्यापक डाक्टर बिजु थपलिया, नरोत्तम अर्याल तथा बद्री कुमार गुरागाईले शिक्षा र उद्योग बीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उपायबारे आफ्नो धारणा राखेका थिए। क्याम्पस प्रमुख अर्जुन राज अधिकारीले वर्तमान समयमा शैक्षिक संस्थाहरूले उद्योग क्षेत्रहरूको सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यार्थीहरूलाई व्यावहारिक, रोजगारमुखी र उद्यम शिक्षासँग जोड्न आवश्यक रहेको बताए। उनका अनुसार शिक्षा र उद्योग बीचको सहकार्यले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सिप तथा रोजगारीका अवसरहरूसँग प्रत्यक्ष जोड्न मदत पुग्नेछ। कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले गरेका थिए। उनले यस्तो संवाद कार्यक्रमले शिक्षा क्षेत्रलाई समय सापेक्ष बनाउन तथा उद्योगको आवश्यकता अनुरूप जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। दुई दिने कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय उद्योग, व्यावसायिक, विभिन्न संघ संस्था प्रतिनिधि, छिमेकी क्याम्पसका प्राध्यापक तथा अन्य सरकारवालाहरूको उल्लेखनीय सहभागी रहेको थियो। सहभागीहरूले शैक्षिक संस्था र उद्योग बीचको दूरी घटाई विद्यार्थीहरूको भविष्य निर्माण तथा राष्ट्रिय विकासमा सकारात्मक योगदान पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए। विक्रमसम्म 2048 सालमा स्थापित सुकुना बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर, अभिवृद्धि, अनुसन्धान तथा समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ। क्याम्पसले आगामी दिनमा पनि शिक्षा र उद्योग बीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ। धन्यवाद।
2: तपाईले भर्खरै सुकुना गतिविधि सुनिसक्नु भएको छ। मैले अघि नै पनि जानकारी गराइसकेको छु, आज साहित्यिक कार्यक्रम रहेको छ। पहिलो प्रस्तुतिको रूपमा बीएड तेस्रो वर्षमा अध्ययनरत साथी चिना राईको प्रस्तुति रहनेछ। साथीकै आवाजमा मिठो संगीत सुनौ है त।

0: कथा।
1: चिनाजी हजुरलाई यति मिठो आवाजमा यति राम्रो संगीत प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अन्य बसाईहरूमा पनि तपाईँसँग जोडिन पाऊ यही अपेक्षा छ। तपाईँको प्रतिभा फलोस फुलोस शुभकामना पनि दिन चाहन्छु। हामी माझ प्रस्तुत गर्नुभएकोमा फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी अन्य साथीहरूको पनि प्रतिभा हामी सुन्ने नै छौ। त्यसै गरी अबको पालोमा नवीन खाती बीएड प्रथम वर्षमा अध्ययनरत साथीले, बीएड पहिलो वर्षमा अध्ययनरत साथी नवीन खातीले आफ्नो रचना वाचन गर्दै हुनुहुन्छ। उहाँको रचना सुनौ है त।
2: सम्पूर्णमा नमस्कार, म नवीन खाती र मलाई यो आफ्नो कविता वाचन गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण सुकुना प्रभा टीमलाई चाहिँ म हृदयदेखि नै कृतज्ञता प्रकट गर्न चाहन्छु। र मेरो कविताको शीर्षक रहेको छ छोरो सहर छिरेपछि बदलिएछ। कविता यसरी सुरु हुन्छ। कति चाँडै बिर्सिएछु मित्र तिमीले तिम्रा बाको सङ्घर्षको कथा, कसले बुझ्ने खै विचार ती बुढा बाको मनको व्यथा। भविष्य बनाउन सहर छिरेको छोरो कुलतमा फस्यो रे भन्दा यता, बाको मनमा के बिच्छ होला तिमीलाई के था, बाको मनमा के बिच्छ होला तिमीलाई के था। कसरी बिर्सियो मित्र जसले तिम्रा लागि न त घाम न त पानी, जहिले पनि कटाइरहे तिम्रै लागि सङ्घर्ष माने जिन्दगानी। तर खै किन हो आज ती बाको अधुरा सपनासँगै आफ्नै सपनाहरूलाई पनि बनाउँदैछु हरानी। यो समाजले आफूलाई लात हानिरहेको बेलामा बालाई आश थियो छोराले त केही प्रगति गर्ला नि, कति सजिलै भुल्यो है मित्र तिम्रा बाले खर्चिरहेछन् सारा सम्पत्ति तिम्रै भविष्यको लगानीमा। यता तिमी डुब्दैछौ झन् दिन दिनै नसाको बेहोसीमा। हिजो तिम्रै लागि बगाए बाले दिनरात नभने पसिना, आज सारा सपनाहरू बिलिन्दैछन् भई असिना। कसरी बिर्सियो मित्र तिम्रा बाले आफ्नै अधुरा सपनाहरू पनि देख्दै थिए तिमी भित्र। हिजो तिम्रा सपना पूरा गर्न गरे कैयौं सपनाहरूको त्याग, आज कति चाँडै भुल्यो है आफ्नै बाको सङ्घर्षको चित्र। अनि आज कति चाँडै भुल्यो है आफ्नै बाको सङ्घर्षको चित्र। थाहै भएन हेर न कति चाँडै पसेछ राक्षसीपन तिमी भित्र, धन्यवाद।
1: धेरै धेरै धन्यवाद साथी, यति सुन्दर साहित्यिक रचनाका लागि। हजुरको साहित्य साँच्चै नै मर्मस्पर्शी छ, प्रशंसनीय छ। यस्तै सुन्दर रचनाहरू चाहिँ अन्य वर्षहरूमा पनि सुन्न पाउनेछौ भन्ने आशा राख्दछु। आगामी दिनहरूमा पनि यस्तै मिठा सिर्जनाहरू गर्दै जानुहोस्। हजुरलाई धेरै धेरै शुभकामना पनि दिन चाहन्छु। त्यस्तै गरी अब फेरि पनि नवीन खातीकै आवाजमा एउटा मिठो गीत हामी सुन्छौ, त्यसपछि अन्य साथीहरूको सुन्ने नै छौ। अहिलेको लागि नवीन खातीको यो मिठो आवाजमा रहेको संगीत सुनौ है त।

यति मिठो संगीतको लागि नवीन खातीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरले संगीत क्षेत्रमा यसरी नै अघि बढिरहनु होला, धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। समयलाई भ्याएसम्म म धेरै भन्दा धेरै साथीहरूलाई जोड्ने नै छु। एकै खालको प्रस्तुति सुन्दा सुन्दा हजुरहरूलाई पनि दिक्क लाग्न सक्छ, त्यही भएर म एउटा अत्यन्तै मिठो पूर्वेली भाका राख्न तर्फ लाग्छु। यस गीतको बोल रहेको छ जता हेरे पनि हजुर पूर्वे रमाइलो, यसमा जसमा भोकल रहेको छ सृष्टि हिङमाङ र गौरव दर्पणको, लिरिक्स रहेको छ गौरव दर्पण, एरेन्ज पवनवाङ लामा, कम्पोज रहेको छ कमला खनाल।

हामीले भर्खरै पूर्वेली लोकभाका सुनिसकेका छौं। अब फेरि म कार्यक्रममा रचना प्रस्तुति र संगीत तर्फ नै अघि बढ्न चाहन्छु। अहिले हामीसँग हुनुहुन्छ सुकुना बहुमुखी क्याम्पस बीएड तेस्रो वर्षमा अध्ययनरत साथी दीपिका कालीकोटे। उहाँले पनि आफ्नै आवाजमा प्रस्तुत गर्नुहुनेछ। उहाँकै आवाजमा सुनौ है त।

आहा, अत्यन्तै मिठो प्रस्तुतिको लागि दीपिकाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरको प्रतिभा अझै मौलाउँदै जाओस् भन्न चाहन्छु। अन्य व्यवसायहरूमा पनि हजुरको प्रतिभाहरू चाहिँ हामी सुन्ने अवसर पाउनेछौ भन्ने आशा छ। यति भन्दै हजुरलाई अघिल्लो दिनहरूमा पनि संगीतलाई माया गरेर अघि बढ्नुहोस् धेरै धेरै शुभकामना दिन चाहन्छु। श्रोता, हामी कार्यक्रमको अन्त्य भागमा आइसकेका छौं। हामीले धेरै साथीहरूको प्रतिभा प्रस्तुत गर्ने जमर्को गरेका थियौं र प्रस्तुत पनि गर्यौं। अब भने हामी समयको बावजुद धेरै रचनाहरू राख्न सक्दैनौ। अब भने अन्त्यमा असार लागे सँगसँगै अत्यन्तै मिठो असारे भाका तपाईँहरूमा छोड्दै आजको वर्षैबाट छुट्टिने बेला भइसकेको छ। जति पनि साथीहरूले सुन्नुभयो, जति पनि साथीहरू सहभागी हुनुभयो, सम्पूर्ण साथीहरूलाई चाहिँ मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको वर्षैबाट म गंगा दियाली पनि विदा हुने बेला भएको छ। तपाईँको बाँकी पल शुभ रहोस्। धन्यवाद। Oh,

0: छ। प्री बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावहरू युक्त टिप्पणीका सम्बन्धमा तपाईहरूले भने जस्तै बजेट तथा कार्यक्रम ल्याउन त 5 वर्ष पर्खनै पर्ला भनेर विपक्षी सांसदहरूलाई ओठे जवाब दिएका थिए। आफू जस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमत सहित जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहंकारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरेका छन्। अर्थमन्त्री जीमा खूब अहंकार देखियो। एमालेकी सांसद पद्मा अर्यालले भनिन्, संसदमा सबै चुनाव जितेरै आउनु भएको हो। अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावहरूलाई व्यवस्था गर्नुभयो। तपाईहरूले भने जस्तै कार्यक्रम राख्न 5 वर्ष पर्खनुस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ। विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार आजको मध्याह दैनिकमा खबर छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7-9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय रासुपाले गरेसँगै जिल्ला स्थित नेता कार्यकर्ता उत्साह साथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासुपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुंगो भने लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले जानकारी दिनुभयो। मूल आयोजक समिति अन्तर्गत 18 उपसमिति बनेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन पनि जारी रहेको छ। नेता कार्यकर्ता उत्साह साथ व्यवस्थापन तयारीमा लागेको जनाइएको छ भने महाधिवेशन स्थलको टुंगो लाग्न बाँकी रहेको पनि जनाइएको छ। 32 देशमा पार्टी संगठन विस्तारदेखि नेतृत्व चयनसँगै नीति र कार्यदिशा तय गर्ने रासुपाको उद्देश्य छ।
0: पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। केही बेर विवादको अवस्था बनेपछि पनि भारतीय सुरक्षाकर्मीहरू फर्किएका हुन्। बिहान करिब 7 बजे सुस्ता गाउँपालिका वडा नम्बर 5 स्थित थारू टोल नजिक हतियार सहित 5 जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन्। खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई आफ्नै भूमिमा फर्किन आग्रह गरेका थिए। त्यस क्रममा केही बेर भनाभन समेत भएको थियो। सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य आदम हुसेनका अनुसार एसएसबी नेपाल स्थित सशस्त्र प्रहरीको क्याम्पभन्दा पूर्वतर्फ प्रवेश गरेको थियो। स्थानीयले विरोध जनाएपछि उनीहरू फर्किएका हुन्। सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मीहरू नेपाल भूमितर्फ आएको भन्दै सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आपत्ति जनाए। जानकारी बेगर अनधिकृत रूपमा नेपाल छिरेपछि विरोध त हुने नै भयो। केही बेर विवादपछि दुवै देशका सुरक्षाकर्मीहरूको पहलमा अवस्था सामान्य बनाइयो, उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गल्तीका रूपमा उत्पन्न परिस्थिति भन्दै भिन्न ढंगले व्याख्या गरेको छ। पश्चिम नवलप्रासीका प्रमुख जिल्लाधिकारी दीपक राज घिमिरेले सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएका भारतीय टोलीले बताएको जनाएका छन्। गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो। नेपाली सुरक्षाकर्मी तत्काल पुगेका स्थितिलाई सामान्य बनाए। उनले भने सुस्ता क्षेत्रमा केही साता यता तनाव बढ़ेको छ। सुस्तामा फेरि पनि तनाव, एसएसबी विरूद्ध प्रतिकार शीर्षकमा मध्याह दैनिकमा खबर छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा आइतबार बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ।
0: आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 125 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा ठूलो समाचार धेरै स्पेस दिएर समाचार छापेको छ। 21 मक्सिर 2080 रूकुम पश्चिमको मुसिकोट 1 का राजेन्द्र खड्काको मोबाइलमा

0: बजेको घण्टीले एउटा फरक खबर ल्यायो। अमेरिका जाने बेला भयो, तुरन्त काठमाण्डु आउनु। फार्मेसी पढ़ेर रूकुमको सदरमुकाम मुसीकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुंग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली कुम्लो बोकेर आफन्त अनि कुलदेवतालाई ढोगेर घरबाट निस्किए। खबरमा यो पनि भनिएको थियो, हप्ता 10 दिनमा फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ। राजेन्द्रले यसका लागि रूकुमकै एकजनालाई केही समय अघि पासपोर्ट बुझाएका थिए, त्यसैको खबर सुखद खबर थियो उनका जानकारीका लागि। काठमाण्डु पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुवै लैजाने भनेर होटलमा पुर्याएर राखे। चौथो दिन बिहानै उनी दलालले भने अनुसार अन्य चारजनासँग काठमाण्डुबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे। त्यहाँबाट जहाजमा मुम्बई पुगे। त्यहाँ अमेरिका जान हिँडेका उनी जस्तै 80-85 जना नेपाली भेटिए। मुम्बईमा उनीहरूलाई 4 दिन राखियो। दलालले दुवै लैजाने भनेको थियो, तर के कुरा नमिलेर हो फेरि काठमाण्डु फर्काइदिए। त्यसको केही दिनपछि दलालले भने अनुसार राजेन्द्र काठमाण्डुबाट सिधै यूएईको दुवै पुगे। त्यसपछि शुरू भयो दलालको पैसा माग्ने क्रम। शुरूमा 5 लाख मागियो। उनले घरमा खबर गरेर दलालले भने अनुसार गरे, तर दुबईबाट अगाडि बढ़ने कुनै सुरसार मिलेको थिएन। त्यहाँ पुगेको एक महिनापछि दलालले अब चाँडै अगाडि बढ़ने हो भन्दै एकैचोटि 40 लाख रूपियाँ माग गरे। शुरूमा त उनी आत्तिए, तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हाहार गुहार गरेर भने जति रकम बुझाए, त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अगाडि बढ़ेन। पर्खाईको समय बित्दै गयो। दुई महिना बितेपछि पो उनले थाहा पाए उनी सहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालो सूचीमा परेका रहेछन्। त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्किए। उस्तै आश्वासनका बीच उनले त्यहाँ 4 साता गुजारे। राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, दलालले मिलाउँदैछु जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो, हामीले पत्यायौं। एक दिन दलालले भने, अब यतैबाट उज्बेकिस्तान जाने हो। उनी सहितका 4 जनालाई एयरपोर्ट लगियो। राजेन्द्र सहित 2 जनालाई उज्बेकिस्तानको सट्टा फेरि दिल्लीतर्फ उडाइयो। त्यहाँ एक दिन बसेर उनी एक्लै उज्बेकिस्तान पुगे। दलालले भनेका थिए, एयरपोर्टबाट ननिस्कनु, हामी क्युबाका लागि टिकट मिलाउँछौं। तर उनी एयरपोर्ट उत्रेको धेरै बेरसम्म पनि भनेको दलाल सम्पर्कमा आएन। केही समय बितिएपछि उनी दलालकै निर्देशन अनुसार एयरपोर्टबाट निस्के। त्यसपछिका 2 महिना उनले फेरि अनिश्चित पर्खाईमा बिताए। फेरि उस्तै कथा भयो जस्तो दुबईमा भएको थियो। भिजाको म्याद सकियो, कालो सूचीमा परे अनि मुम्बई फिर्ता भए। फेरि उनले पट्यार लाग्दो 1 महिना मुम्बईमा बिताए भने, घुमघाम फिराई गरी दिल्ली त घरी मुम्बई गर्दा मलाई दिक्क लागेको थियो। त्यहाँबाट हामीलाई अफ्रिकाको युगाण्डा पुर्याइयो। 4 दिन राखेर प्रजातान्त्रिक गणतन्त्र कोंगो किन्सामा पुर्याइयो भनेर आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 1.25 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा खबर छापिएको छ।
1: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरिसकै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। महानगरभित्र रहेका सरकारी सार्वजनिक ऐलानी पर्ती डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैर कानूनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुस 26 गते उक्त आयोगको गठन गरिएको थियो। आयोगले 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 2 दशकभन्दा बढ़ी समय बितिसक्दा पनि तत्कालीन राजाको शासनकालमा गठित आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा अहिलेसम्म कुनै पनि सरकारले चासो देखाएको थिएन। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाण्डु महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै सो फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। उक्त आयोगले 3 वर्ष लगाएर सरकारलाई दिएको प्रतिवेदनले